समझ लेना ढिला है, कोई तकलीफ है शरीर दे अंदर, जो आलस कर रहे हैं। पुराने बुजुर्ग कहते होंगे सन, आलस जेहा रोग ना जापे जग विच होर, अवगुण सिखे आलसी बन अपना ही चोर। जेड़ा बंदा उठ के काम करन नू उत्साह नहीं ना रखता, समझ लेना उदे शरीर च कोई कसर है। शरीर नू कोई दुख होवेगा, अंदर पल रहा होवेगा रोग, जेड़ा सामने नहीं आया, डायग्नोज नहीं होया, लेकिन अंदर कोई गल है जेड़ी उठन नहीं पी देंदी, जेड़ी उत्साह दे राह च रुकावट बनी हो। इसे तरह मन की भी अवस्था है, मन जे बाणी वाल ना लगता हो, भगती वाल ना लगता हो, समझ लैना इनू कोई रोग है या काम है या क्रोध है, कोई ना कोई रोग डाढ़ा लगा है जिहड़ा चंगे पासे नहीं लगता। बुरे पासे दियां गल्लां करन वाला मन रोगी है, चंगे पासे दी गल सोचन वाला मन अरोग है। परोपकार ते सेवा दी गल अरोग मन सोचेगा, लोभ दी गल मोह दी गल विकारी मन सोचेगा, रोगी मन ते आलसी मन सोचेगा। और तुसी वेखो, बंदा किसे काम विच लगा होवे ना, जेड़ा काम उनू पाउंदा ना हो, उहदे कोलो जबरदस्ती कराया जा रहा होवे या उनू जबरदस्ती करना पै रहा हो, चाहे व्यापार होवे चाहे वगार हो, किसे अफसर दे अधीन कोई काम करना पै रहा है या किसे भाईचारे दे असूलां नू सामने रखदिया, मर्यादा नू सामने रखदिया बंधन बन के कोई काम करना पै रहा। वैसे महाराज ने इस संबंध च ऐसा भी किया, बद्दा चट्टी जो भरे ना गुण ना उपकार। जेड़ा बंदा काम नू बहुत दुखी होके करदा है ना, शौक नाल खुशी नाल नहीं करदा, उहदा कोई लाभ नहीं हुंदा, बोझ बन जांदा। इहो जिहा काम करके बंदा थक जांदा, इहो जिहा काम बंदे नू कहीए ना 2 किलोमीटर ते जाके आ जा, इन्ने च थक जाएगा, क्योंकि एक एक कदम मन मन दा बोझल हो जाएगा, काम ते चित नहीं ना करदा, अणमन्ने मन नाल काम कीता होया थकावट पैदा करे। ते जे ओही बंदे नू कहो आओ सैर कर आईए, ओ 10-15 किलोमीटर तुर फिर के आ जांदा है राजी बाजी, बड़ा खुश चढ़दियां कलां वे, उन्हें क्यों नहीं थकाया, क्योंकि वह चा नाल कीता होया काम। इसे तरह ही जदों बंदा भगती वाले पासे लगदा है ना, लगे चित प्रसन्न चेतना मन नू मना के लगे, जदों इधर लगता है तो प्रसन्नता वधदी खेड़ा वधदा है, लेकिन दूजे पासे काम क्रोध लोभ मोह हंकार वाले पासे या होर चिंता ते फुरनिया वाले पासे मन थक जांदा है, हंब जांदा है, रोगी हो जांदा है। जदों मन इस पासे नाना लगदा होवे, इस मन दे रोग नू पछाणन दी कोशिश करनी। धन गुरु नानक दे बारे च बाप चिंतित हो गया सी, ये भजदा नठदा नहीं खेड़दा नहीं, क्योंकि जद भी कोई बच्चा या सियाणा उठ के तुरदा फिरदा नहीं, उहदे बारे फिकर लग जांदा है, इहनू कोई तकलीफ रहे, इहदे रोग है कोई, इस नू ते उहदी आपां बाह जाके डाक्टर दे हत्थ फड़ा दिंदे आ, वेखो महाराज इहनू की तकलीफ है, इहदे जीवन विच जीण दा उत्साह क्यों नहीं। इसे तरह जदों मन च परोपकार की सेवा की गल ना आउंदी होवे, मन दे संबंध च फौरन गुरु कोलों आके पुछो, पातशाह वेखो इहनू की तकलीफ है, इह भगती दी सेवा दी नितनेम की गल सोचण लगिया घबरांदा क्यों, यह रोगी हो गया मन। इथे साहब कहंदे ने मैनू ऐसा उद्यम तेरे दर तो बख्शिश होया, साहब पंचम पातशाह का शब्द बिलावल राग दा, कहंदे ने मालिक तेरे दर तो मैनू ऐसा उद्यम बख्शिश होया, जिस उद्यम दे सदका विचार पूर्ण हो गई, उपकार की गल सोचती, सेवा की गल सोचती, सिमरन की गल करदिया करदिया तेरा नाम जपदिया जपदिया विचार संपूर्ण मुकम्मल हो गई, जप जप नाम गोविंद का पूर्ण विचार। पहली तुक है, उत्तम करत आनंद भया सिमरत सुख सार, तेरा बख्शिया उद्यम धारण करके जीवन आनंद नाल खेड़े नाल भर गया। यह सच करके जानना अमृत वेले जागण वाला बंदा जिहड़ा है उहनू असीं उद्यमी कहिंदे, ते जिहड़ा आराम नाल 8 बजे तक प्यार रहे समझदा, ओह वी असीं वी कह दिंदे आ इह आलसी। इन्हां दोवां दे जीवन च की है, जिहड़ा बंदा देर नाल उठदा वह समझदा अपनी मर्जी नाल उठिया, लेकिन वह खेड़ा नहीं लै सकता, आनंद नहीं लै सकता, सारा दिन वह सुस्ती दे अधीन रहेगा। जिहड़ा बंदा अमृत वेले जागदा है, इशनान करदा है, बाणी पढ़दा है, शरीर ते मन नूं थोड़ा जिहा खोल लैंदा है ना,
وہ سارا دن کھڑیا رہتا ہے. وہ جد گل کرے گا مسکرا کے کرے گا, جد گل کرے گا سربت دے بھلے دی کرے گا. تے کھجیا ہویا بندہ, آلس دا ماریا بندہ ہمیشہ یہ کرے گا میں کس دا نقصان کیویں کر سکنا, پاویں مینوں آپ نوں فائدہ ہوے یا نہ, کس دا کچھ وگاڑا تے کیویں وگاڑا. ایرکھا کرے گا, نندیا کرے گا, دشتائی کرے گا. آلسی بندے کولوں چنگیائی دی آس نہ کرنا, تے ادمی بندے کولوں برائی دی آس بھی نہ کرنا. جیڑا بندہ ادمی ہے, صاحب کہتے ہیں ادم کردیا جیون چ آنند آ گیا, لوکاں واسطے بھی آنند دین والے ہو گئے. سمرت سکھ سار, سمردیاں سمردیاں سکھاں دا پرم سکھ پراپت ہو گیا. جپ جپ نام گوبند کا پورن بیچار, گوبند دا نام جپدیاں جپدیاں عقل پوری ہو گئی, مکمل ہو گئی. چرن کمل گر کے جپت ہر جپ ہوں جیواں, ہن تا یہ جی کردا ہے کہ اسی طرح ہی چلتا رہے کام. گرو کے چرن کمل ہردے چ وستے رہن, واگرو واگرو جپتا رہا, پار برہم آراد تے مکھ امرت پیواں, واہگرو اکال پرخ دے نام دی ارادنا کردیا ہویا, زہر تو بچ کے وشے وکاراں تو بچ کے بانی دا تے نام دا امرت پیندیا جیون بتیت ہو. تے جیڑا بندہ اس طرح ترتا ہے نا, جی جنت سب سکھ بسے, سب کہے من لوچ, آلا دوالا پروار سجن متر سارے راضی ہوندے, ساریاں نوں سکھ ملدا اس بندے کولوں جیڑا اس طرح جیندا. سارے دے جیون وچ جیون دا اتساہ بھر جاندا ہے, لوچا بھر جاندی, سب کہے من لوچ, تے او سارے جنے پر اپکار نت چتوتے نا ہی کچھ پوچ. انہاں دے جیون وچ برائی نہیں آؤں, بلکہ سیوا تے پر اپکار دی گل سوچی جاندی, پر اپکار نت چتوتے. اور یہو جہ لوگ جتھے وستے ہوں, نہ صاحب پنچم پاتشاہ کہندے نے تن سو تھان بسنت تن, او تھان بھی تن ہے, اتوں دے وسن والے بھی تن نے. جے جپیا نام کتھا کیرتن ہر ات کہنا, سکھ سہج بشرام. جتھے کتھا کیرتن تے رب دی گل چلدی ہے, اوتھے سکھ سہج تے چین دی گل ہے, سکھ سہج بشرام. تے منگ کیتی ہے من تے کدے نہ بیسرے, اناتھ کو ناتھ نانک پرب شرناگتی جانکے سب کچھ ہاتھ. اپا آرمبھ شبد پڑھیا نا, ادم کیا کرایا آرمبھ رچایا, میں ادم کیتا مالک واہگرو توں کرایا, تیرے کراؤن تے میرا ادم ہویا. نام جپے جپ جیونا گر منتر درڑایا, ستگرو نے ایسا سونا منتر دیتا جس نو جپ جپ کے جیندیا آنند پر رہے. پائے پرہ ستگرو کے جن پرم بدارے, کر کرپا پرب اپنی سچ ساج سوارے, جس نے میری زندگی سوار کے رکھ دیتی, میں اوہدے چرنا وچ لوٹ پوٹ ہوندا رہاں. پائے پرہ ستگرو جن نے میرے من دی دودھا مٹا کے پرم مٹا کے مینوں سوار دیتا ہے, ساج دیتا ہے. کر گئے لینے اپنے سچ حکم رضائی, اپنی رضا وچ اپنی پرسنتا وچ میں باہ پھڑ کے آلس دے روگ وچوں کڈ لیا. جو پرب دتی دات سا پورن وڈیائی, یہ تو وڈی وڈیائی اور کی ہو سکتی ہے جی میرے مالک نے بخشش کیتی. اپنی وڈیائیاں دی کیڑی قیمت ہے؟ جو مالک نے وڈیائی دتی ہے ادمی ہون دی, گرمکھ ہون دی, ستسنگی ہون دی, بھگت ہون دی, یہ دے نال دی وڈیائی اور کی ہو سکے گی. سدا سدا گن گائی ہیں گاؤں نے وہ لوگ جنہاں تے صاحب دی رحمت ہوئی. جب نام مراری نیم نبھایو ستگرو, اصول نیم کہندے نے اصول نوں, با اصول زندگی نیم بد جیون, گرو دی کرپا نال نبھدا چلیا جا رہے. نیم نبھایو ستگرو پرب کرپا تہاری, نام تن گن گاؤں. ہن تاں میں گاؤں دا چلا جاواں تے سب تو وڈی کھٹ دی کھٹی کھٹدا چلا جاواں. لاب پورے گر دتا ونجارے سنت نانکا پرب شاہ امتا, پربھو شاہ دے دوارے دے اے سنت جن جو اصل وپار کرن والے نے, اس ادم دے صدقہ اے بہت ہی کھٹی کھٹ جاندے. تن گرو نانک اس ویلے روہیل کھنڈ گئے نے نا, صاحب وک گئے, غلام ہو کے وک گئے. تے جس بندے نے خریدیا سی نا, انہیں آ کے سمجھا دتا, کہن لگا غلام آ کاری تے اس گھر وچ گھر دے سارے کام جو بیگم آکھے تو کرنے. تن گرو نانک سر نوا کے کہتا, جی حضور, مال ڈنگر دا, ویڑے پاڑے دا, آلے دوالے دا سارا کام تو سامنا, میری مٹھی چاپی تے سیوا بھی تو کرنی. صاحب نے جی حضور کہہ دیتا. سویرے تڑکے پانی گرم کر کے مینوں نہونا ہی. جی حضور. وہ بڑا خوش ہے, کیسا غلام ملیا, کیسا اصیل ہے, کیسا آگیا کار ہے. رات بیتی, امرت ویلا ہویا, انہیں آواز ماری, غلام پانی لے کے آ, نہاواں گا.
ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਕਹਿਣ ਲੱਗੇ ਹਜ਼ੂਰ ਜਾ ਹੀ ਰਿਹਾ, ਮਾਲਕ ਚੱਲਿਆ ਹੀ ਸਾਂ।